आज त तमरा बिताएको दिन फेरि पनि हाम्रो सुदूरपश्चिम घुम्न आइराखे हाँ मायाजी मार्या नि म तम्रो बाटो हेरिरहनेछु

0: नमस्ते, हामी कार्टुन स्कुल, म सरोज अधिकारी
1: र म आत्मा विश्वकर्म। हजुरहरूलाई धेरै धेरै धन्यवाद हाम्रो यो भिडियो अन्त्यसम्म हेरिदिनुभएकोमा।
0: र यो हाम्रो भिडियो माछीले खाने खोली कोलीको कभर डान्स भिडियो कम्पिटिसन आजैबाट सुरुवात भएको छ। यदि हजुरहरूलाई पनि यो कम्पिटिसनमा भाग लिन इच्छुक हुनुहुन्छ भने हजुरहरूले आफ्नो भिडियो बनाएर तल लेखिएको इमेल एड्रेसमा पठाउनु पर्नेछ।
1: यस गीतको कभर डान्स कम्पिटिसन चाहिँ मार्च अन्तिमसम्म मात्रै रहनेछ,
0: त्यतिसम्म हजुरहरूले भिडियो पठाइसक्नु पर्नेछ। र यस भिडियोको विनरलाई चाहिँ हामीले आई लभ यू 3 को लन्चिङ टाइममा गजबको अनलाइनबाट लाइभ मार्फत पुरस्कृत गर्नेछौँ।

हे भगवान्, यो संसारमा सबै मान्छे स्वार्थी मात्रै छन् र प्रेम कसले बुझ्यो? अनि यो आँखा चिम्लेर गरेको विश्वास मेहनत सङ्घर्ष कसले बुझ्यो? नाटक होइन, जिन्दगी हो।

0: सधैँ चुइरहेको त्यो थुत्रो घरमा आजलाई कसरी राख्यो? बाटोमा हिँड्दा पनि काजीले जिस्काइरहन्छ।
1: हेरण, सबैको व्यथा एउटै, त्यसैले मैले सुनेको छु माथला गाउँको मनीले पैसा लिएर मान्छेलाई विदेश पठाउने काम गर्छ अरे। एकचोटि त्यसलाई भेटौँ न।
2: अनि त्यसलाई दिने पैसा चाहिँ कहाँबाट खोज्ने नि?
1: घर जग्गा बन्दकी राखेर भए पनि पैसा खोज्नु नि।
0: आफ्नो सम्पत्तिको नाममा त्यही एउटा टुक्रा क्षेत्र सहाय बारी छ, त्यही पनि सौको भयो भने त नभएको बेलामा मेरी आमालाई भाँच्ने गाह्रो पर्छ।
1: पहिला मनीलाई भेटेर विदेश जान त पाऊ, पैसा त कमाइहालिन्छ नि।
3: हेर, त्यो ढुङ्गे घरको बुढाको छोरा छ नि, दुई वर्ष अरब बसेर आउने बित्तिकै दस्रो पनि खेत किन्यो। कसले गर्दा? मैले गर्दा। त्यो गन्ते साइलालाई छ नि, मैले कोरियाको भिसा ठ्याट्ट मिलाइदिएँ, एक वर्ष बसेर आउने बित्तिकै ड्याङ ठुलो घर बनाए। कसले गर्दा? मैले गर्दा।
0: अनि विदेश जान चाहिँ कति पैसा लाग्छ नि भाइ?
3: जापान गए 10 लाख, कोरिया गए 6 लाख, अरब गए 3 लाख, मलेसिया गए 2 लाख।
0: सस्तोमा कहाँ जान पाइन्छ मलाई? तिमीको मिलाइदिनुहोस् न।
3: मलेसिया जाऊ न तिमीहरू, म त्यहाँको भिसा मिलाइदिन्छु।
1: 2 लाख कहाँबाट ल्याउने मलाई भाइ? अलि मिलाइदिनुहोस् न।
3: मौकामा हिरा फोड्नुपर्छ भन्ने कुरा थाहा छैन? खेत बन्द गिराख, आइनको गर्दन बेच, अहिले रोपे पो पछि फल्छ।
0: तर पनि मने भाइ, त्यत्रो पैसा खोज्न गाह्रै पर्छ।
3: तिमीहरूको पनि मलाई साह्रै माया लाग्छ, अलिअलि हेरिदिउँला नि।
4: हेर्नुहोस्, म फेरि पनि भन्दैछु, यस्तो आँखा नदेख्ने बाउ मलाई छोडेर सुखको आशामा विदेश जानु हुँदैन।
5: बुहारीले त ठिकै भन्दैछन् ठुले, हामी डुब्न लागेका घाम जस्ता भइसक्यौं।

0: नाइ पार्ने कहिले हो यसको चाँचो पाँचो मिलाउनु बिहेको
1: आफै त महादेव कसले देला बल बिहे गर्न बिना छुट्टी नगर है त
2: आफै त सानो भए दुधको दाँत झरेको छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन।